0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?

0: लागि केको चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843347262,
1: 9810555585
0: र वाट्सएप नम्बर 9852028646।
2: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: होटल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 9865349444
4: र 0295901055।
6: More style, more design. Total Tailors.
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9952165580 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9952029047, 9900906062।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7, नयाँ बजार, सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611635, 98421552504, 98421262987 र 98520519906।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
16: दाँत खुल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 98422666।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327375।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9825201580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
0: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: बैंक जनता बैंक में होइन, बैंक जनता में जानु पर्दछ।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङ।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा। 12 लाख भन्दा बढ़ी भूमिहीन र व्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता नपाउने।
2: होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थलमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
1: तत्काल बजार भाव घटाउन व्यवसायलाई उद्योग मन्त्रीको निर्देशन। देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था। किसान अझै वर्षाको प्रतीक्षामा। तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई।
3: भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू
1: सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनुपर्ने। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्कियो। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी।
4: तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौ काङ्ग्रेसमा, पक्रुस त तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछन्।
1: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ।
6: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेती योग्य क्षेत्रफलको 32.38% अर्थात 443,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 3,85,933 हेक्टर खेतयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने

0: भावना के छ सीआईएनसँग कुरा गर्दै मौसमविद सरोज पुडासैनीले भन्नुभयो,
1: अब मधेसको लागि मतदा चाहिँ अब आज र भोलिको लागि मतदाता गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ केही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँका पनि केही स्थानहरू चाहिँ मधेससम्मको वर्षा हो, त्यो स्थानमा भारी वर्षाको पनि सम्भावना चाहिँ के छ त मधेस प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो पश्चिमी क्षेत्र र अलिक बढी यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
0: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
2: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढ़ाइएको बताउनुभयो। उहाँले हाल 12,47,000 भन्दा बढ़ी भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
3: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ। साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुमवासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घर भाडा स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
0: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार ₹25,000 उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा ₹25,000 भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यावसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली कांग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनेतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम विन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा कांग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
4: उहाँहरू चाहिँ पहिला एक ठाउँ बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ भन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
0: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। कांग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
5: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक हुँदैन, त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो जो सब गरिरहेको छ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौ काङ्ग्रेसमा, पक्रु तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको छ।
0: कांग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण र अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताले अध्यावधिक गरेका छैनन्। ताजा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह केको उपविजेता र स्पेन समूह एचको विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ।
6: मुगुको भी गाउँमा खडेरीको संकट, भोकमरीको जोखिम बढ्दो,
7: पानी पाइँदै नहुने के गर्छन् बाली लाउने
8: केही छैन, सुकी गर्नु छैन,
9: के
8: दुमुखा चामल त्यो भन्दा किन्ने पानी पनि छैन।
6: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्टसँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। असार लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मोगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ। लामो समयदेखि पानी नपर्दा खेतबारी बाँझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्।
12: मुगुको सोरु गाउँपालिका 3 भी गाउँका हिमाली धामीको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यस वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन। खेतबारी सुक्खा छन्, पानीको कुनै स्रोत छैन। घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढेको छ।
7: पहिला बाली गहुँ गर्दा छिउ सरन, अब यस बेला त गहुँ भित्रिनु बेला भइसक्यो होइन। अब नेरेपछि अब कोदो काउनी रोप्ने बेला भयो होइन। काउनी कोदो घोगा मकै त्यस्तै अन्य रोप्दा छिउ सर्दै अब के गर्नु, अब अहिले केही मेगाया नै अटक खाने पानी पाइँदैन, अन्त के गरिकन बाली लाउने अब।
12: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन्। सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती शुरू गर्न सकिँदैन। यसपालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ। कोदो मकै चिनो कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ली धामी बताउनु।
7: समस्या भन्नु त केही छैन, समस्या बाली नाली भन्ने साउ अहिले ताती कार्तिकीय बाली पनि भयो न, जेठाजी 3 बाली जेठाजी भयो, 2 बाली कार्तिकीय भयो, अहिले मान्छेको राम्रो राम्रो गरेको नि मर्नु भयो, केही छैन, सुखी गर्नु छैन के हा त दुमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन, गोरु बाछा पनि मन नआटी गए केही पनि मान्छे पनि त्यस्तै छ, रात पनि यही धारन्ती बहिनी, दिन पनि यही धारन्ती बहिनी छन्, पानीको पानी अरू खानु भन्दा त पानीको पनि पाउन आँटिनन्।
12: यसै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत कृषि पेसा नै हो। पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झण्डै 1 वर्षसम्म खान पुग्थ्यो। धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे, तर लगातार 2 वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ। पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन्। स्थानीय धना भूमि र कन्तरी भूमि
7: खेती मुलै हुकी गया, खेती बाँझा उभया, सिम भया, खाद्य विकल्प अरू छैन, पैसा आर्थिक ओरपर अब कमाउने ठाउँ पनि छैन, हाम्रो केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लेन छ, त्यहाँ मारा मार गुच्छा चुर मात्रै छ, केही छैन, 3-4 घण्टा बस्नु छ कि रातभरि बस्नु छ कि दिनभरि बसेर कुनै न कुनैले हेरिदिएले हल्का नापा हामी रात केही न केहीको राहत गरिदिएले हामी आभारी हुने थियौँ।
12: खडेरीको असर नयाँ बालीमा मात्र होइन, अघिल्लो मौसममा लगाएका जौ गहुँ उवा र धान जस्ता बालीमा पनि परेको छ। मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ। यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरु गाउँपालिका 3 वडाध्यक्ष सिंह बहादुर धामी बताउनुहुन्छ।
13: हाम्रो मुगुमा गमगढीमा पानी आउँछ, अर्को ठाउँ पानी आउँछ, यहाँ खडेरी किन पर्यो पनि भन्छन्, तर्क पनि छ मान्छेको विभिन्न, तर वारी हाम्रो सोरु बेल्टको भी हुम्ला बेल्टको यो गल्बा कल्खे पहिलेबाट पनि अलिकति खडेरी पर्ने ठाउँ, किन हामीले वन जंगल पनि कम छ, अनि माथितिर लेक पनि अलिकति जंगल भएको लेक लामो पनि छैन, त्यो हिसाबले पनि खडेरी पर्छ, पोहोर सालबाट अलि चाहिँ बढी भएकै हो।
12: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। खड्क सुनार CIN रेडियो मुगु मुगु गमगढी।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल जालमा फस्दै महिला श्रमिक
14: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई।
6: विदेश जाने महिलामाथि बढ्दो डिजिटल हिंसा, सुरक्षित रहने उपाय के होला, विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन, एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा, अनलाइन ठगी, फेक प्रोफाइल, ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन्। यस्ता जोखिमबाट कसरी सुरक्षित रहने, अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनुपर्छ, यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मंजु गुरूङसँग कुराकानी गरेका छौं।
14: नेपाल भित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू, दुर्घटनाहरू देखेका छौँ। त्यसमा पनि अझ नेपालको राजनैतिक सीमाना छोडेर जाने, जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ, त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर, बुझेर, सचेत भएर, सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक संघ संस्था, हजुरहरू जस्तो संचारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ, बुझ्नुपर्छ भन्ने त्यो ज्ञान, त्यसको महत्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि, रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना गर्नु।
18: यो व्यक्तिगत जानकारी कसलाई दिने, कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने व्यवस्था एकातिर छ। डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने, तलब एकदमै धेरै थोरै, जान पाउने कुरा गइसकेपछिको कुरा भयो, कतिपय चाहिँ अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ, होइन, ठगिएको, एक त घरमा आर्थिक समस्या भएर जान खोजेको, ऋणपान गरेर दिएको, संकलन गरेको पैसा पनि दलालले, एजेन्टले खाइदिने स्थिति पनि छ नि त। त्यसो नहोस् भन्नका लागि पनि केही सावधानता अपनाउनु पर्यो महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने।
14: अब विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि, लागत चाहिँ उहाँहरूले तिर्नु पर्दैन कि, यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ, जो चाहिँ उसको रोजगारदाता हो, उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको, उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिन्जेलसम्मको समग्र उसको लागत चाहिँ उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ कि। तर बीचको बिचौलियालाई, हाम्रो महिलाहरूलाई त्यो बारेमा जानकारी छैन, बीचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ, रोजगारदाताबाट पनि फाइदा लिन्छ। एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ। र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नु पर्ने होला। ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सेक्युरिटी पिनको कुराहरू होला। अहिले पछिल्लो अवस्थामा ई ब्याङ्किङको सिस्टमहरू आइरहेको छ। ई ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ, यहाँबाट विदेश पठाउनु चाहिँ सजिलो भएको छ। तर त्यसको साथसाथै एकदम चुनौती पनि छ।
18: विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन, एक्लै त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अहिले त सजिलो छ, हातमा मोबाइलमा यसो गरेपछि जोसँग कुरा गर्न पाइयो होइन। छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि चाहिँ विभिन्न दुर्घटनाहरू भएको, दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त। विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने, यो डिजिटल ठगी भित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगी नै हो, हिंसा हो, के विषयमा ख्याल गर्ने त?
14: अब मैले अघि नै यहाँलाई निवेदन गरे जस्तै जो पाए त्यहीसँग साथी नगर्ने, यदि साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो, त्यो हेर्नु पर्यो। र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहाई भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब लोग्ने मान्छेले त्यो भन्छ नि, त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई
18: मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ,
14: हामीलाई इन्ट्युसन भइहाल्छ नि यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ, किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ, यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौँ। विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउन आवश्यक छ जस्तो लाग्छ मलाई।
18: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइँको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने?
14: त्यस पश्चात चाहिँ उसँग संवाद पनि संवादको दूरी घटाउने, कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने, उसलाई ब्लक गरिदिने, उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ। त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ।
18: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ? हामी महिलाले उजुरी दिनुपर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने, मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि, त्यसपछि के गर्न सक्छौँ?
14: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग नि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ, त्यस्तो संस्थामा गएर पहिला सुरु प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ, साइबर ब्युरोमा पनि दिन सकिन्छ। त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनु पर्छ।
18: विदेशमा हुँदा जस्तो
14: विदेशमा हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक संघ संस्थाहरू हुन्छ, हाम्रो अब कूटनीतिक नियोगहरू छ, मिसनहरू हुन्छ होइन, त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ, उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ।
6: पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा, 12 लाख भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन्। तत्काल बजार भाव घटाउन व्यवसायलाई उद्योग मन्त्रीको निर्देशन छ। देशभर 32% मात्रै धान रोपाई मधेसमा सबैभन्दा कमजोर अवस्था छ। किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाइ छ। सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापनबारे सदनमा जानकारी गराउनु पर्ने भएको छ। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। नमस्कार, म नवीन कला जैरू। सदानन्द नगरपालिकाको विकास योजना गतिविधि तथा जनचासोका विविध विषयवस्तु समेटिएको हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द कार्यक्रमको 5 औं श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्दछौ। सदानन्द नगरपालिका संघको सहकार्यमा रेडियो संखुवा सभा 95.5 MHz तथा बीएनजी मल्टीमीडियाद्वारा संचालित जनगुनासो युट्यूब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रसारित कार्यक्रम हो।
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। नमस्कार, म नवीन कला जयरू। सदानन्द नगरपालिकाको विकास योजना गतिविधि तथा जनचासोका विविध विषयवस्तु समेटिएको हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द कार्यक्रमको पाँचौं श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्दछौं। सदानन्द नगरपालिका संघको सहकार्यमा रेडियो संखुवा सभा 95.5 मेगाहर्ज तथा बीएनजी मल्टीमिडियाद्वारा संचालित जनगुनासो युट्युब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रसारित कार्यक्रम हो हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। आर्थिक वर्ष 2082-83 रातो किताबमा समावेश भएका योजना विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको पाँचौं श्रृंखलामा सदानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदाससँग पछिल्लो चार वर्षमा सदानन्द नगरपालिकाको समृद्धिका लागि भइरहेको प्रयास तथा उपलब्धिको बारेमा गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कुराकानीमा हुनुहुन्छ सहकर्मी मोहन तामाङ।
2: नगरपालिकाका नगर प्रमुख आदरणीय सुरेन्द्र कुमार उदासजीलाई म हार्दिक स्वागत गर्न चाहन्छु।
3: नमस्कार,
2: धेरै धन्यवाद।
4: आराम हुनुहुन्छ?
2: सदानन्द नगरपालिकाको यो चाहिँ दोस्रो निर्वाचनपछि निर्वाचित भएर अहिले अन्तिम वर्षमा हुनुहुन्छ, चौथो वर्षसम्म बितिसक्यो। अहिलेसम्मको फर्केर हेर्दाखेरिको विगत तपाईँको कार्यकाल कस्तो रह्यो र तपाईँले देख्नुभएका सपना र गर्नुभएका प्रतिबद्धताहरू कतिका पूरा भए?
4: हामीले जुन चुनाव कार्यमा पनि प्रतिबद्धता हामीले मौखिक पनि लिखित पनि हामीले जनता समक्ष प्रस्तुत गरेका थियौँ, त्यसको आधारमा तुलना गरेर हेर्दाखेरि हामी सन्तोषजनक ठाउँमा छौँ। किन हामीले जे वाचा गरेका थियौँ त्यो कुराहरू धेरै पूरा गरिसकेका छौँ र बाँकी यो वर्ष हामी पूरा गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ।
2: जस्तो भौतिक पूर्वाधार, अब नगरपालिकाले एउटा स्लोगन पनि बनाएको छ, कृषि पर्यटन पूर्वाधार, रुद्राक्षको राजधानी, समृद्ध नगर। यो जुन एउटा चाहिँ नारा छ, यो नारालाई पूरा गर्नको लागि कृषि पर्यटन भौतिक सबै जोडिएको छ। भौतिक पूर्वाधारमा चाहिँ ठ्याक्कै सम्झिन लायक अथवा ठूला काम के भयो त त्यस्ता?
4: अब भौतिक पूर्वाधारमा थुप्रै छन् नि, हामीले गरेको कामहरू होइन, जनताहरूले पनि देखिरहनु भएको छ, तपाईँहरूले पनि कतिपय भिडियो बनाएर पोस्ट पनि गरिरहनु भएको छ। पहिलो कुरा त हामीले 7-8 दिनलाई पिचको कुरा गरेका थियौँ, त्यो लगभग हामीले 7 किलोमिटर हामीले पुरा गरिसकेका छौँ। अब त्यहाँ 4 किलोमिटर बाँकी छ। सदानन्द नगरपालिकाको चाहिँ प्रशासकीय भवनहरू थिएन, एकदम दुःखले सेवाहरू सञ्चालन भइरहेछ। अहिले सुविधा सम्पन्न प्रशासकीय भवन पनि हामीले सम्पन्न गरिसकेका छौँ। एवं विधले तपाईँको विद्यालयमै जानुहुन्छ भने पनि एकदमै बाल मैत्री, अपाङ्ग मैत्री, हामीले राम्रो राम्रो विद्यालयहरू जो चाहिँ एकदमै जीर्ण अवस्थाका थिए तिनीहरूको पूर्ण रूपले उसका पुराना भौतिक संरचनाहरूलाई हटाएर नयाँ संरचनाहरू हामीले निर्माण गरेका छौँ। त्यसै गरी मैले त्यति बेला पनि घोषणा गरेको थिएँ कि हाम्रो कार्यकालभरिमा 14 वडा कार्यालयहरू जोड्ने सडकलाई स्तरोन्नति गरेर 12 महिना चल्न सक्ने बनाउँछु भनेर जुन घोषणा गरेको थियो त्यो अहिले पूरा लगभग भइसकेको छ। अहिले पनि गाडी आवत जावत त रोकिएको छैन, केही ठाउँमा कठिनाइहरू छन्, त्यो कठिनाइहरूलाई हामी यो वर्ष आरामले पुरा गर्छौँ किनभने त्यसको लागि हामीले बजेट सुनिश्चितता चाहिँ भइसकेको छ। एवं तरिकाले हामीले चाहिँ के भने यहाँ पुल नहुँदा भोजपुर घुमेर जानुपर्ने थियो, त्यसको अलावा पनि हामीले प्याउली जोड्ने सडक हामीले 12 महिना चल्ने त्यो बनाइसकेका छौँ। अहिले पनि गाडीहरू आवाजाव गर्नु कुनै समस्या छैन, तथापि हामीले अलिकति प्रयत्न गऱ्यौँ, पहल गऱ्यौँ, अहिले पक्की पुल पनि बन्यो कार्तिकेय अरुण नदीको कार्तिकेयमा, त्यसले पनि के भने धेरै सहजता छ। जस्तै बरु कार्तिकेयसम्म आउनको लागि समस्या छ खान्तरी नगरपालिकाको जुन सेवा बेसीको भाग छ, तर नगरपालिका सदानन्द नगरपालिका प्रवेश गरिसकेपछि अहिले सहज रूपमा दिङलामा हामी आउन सक्छौँ। जस्तोसुकै अवस्थामा पनि गाडीहरू, ठूला गाडी, साना गाडीहरू आउन सक्ने स्थितिको सडक हामीले बनाइसकेका छौँ।
2: भनेको नगरपालिकाको मेयरको उम्मेद्वार देख्नुभएका सपना र गर्नुभएका प्रतिबद्धताहरू धेरै कुरा भएका छन्,
4: धेरै कुरा भएको छ। एउटा कुरामा चाहिँ हामी अलिकति पछाडि परेका छौँ, त्यो कुरा चाहिँ के भने सडानमा नगरपालिका आफ्नै यस्तो साधनले गर्न सकिने प्रदेश र संस्थाको समन्वय बिना गर्न नसकिने योजनाहरू जस्तै सतीघाटको पुल त्यसै गरी तुर्के घाटको पुल ती दुईवटा मेजर कुराहरू चाहिँ हामीले निरन्तर लागिरह्यौं कोसिस गरिरह्यौं र पनि बन्न सुरु भएको छैन। तर मलाई लाग्छ यसपटक हामीले निकै प्रयत्न गरेका छौं। म आफै काठमाडौँ गएर अर्थ मन्त्रालयको चाहिँ त्यहाँको मन्त्रीज्यूहरू त्यसपछि त्यहाँका चाहिँ सचिव सहसचिवहरूसँग गएँ, भौतिक पूर्वाधार मन्त्रालय गएँ, सड़क विभाग गएँ। यो पटक चाहिँ के भने सतीघाटको पुल चाहिँ बन्ने काम शुरू हुन्छ भन्ने विश्वास छ। भर्खर अस्ति चाहिँ सड़क विभागले एउटा टोली पनि पठाएको थियो सर्वेको लागि, त्यो सर्वे पनि हामीले सम्पन्न गरेका छौँ सतीघाटको। भने अस्ति भर्खर मलाई सूचना आएको छ सतीघाट र तुर्के घाटको लागि चाहिँ त्यो डिटेल चाहिँ पठाउनुहोस् भन्ने चाहिँ एउटा उहाँहरूले एक्सेल सिटै दिनुभएको थियो, त्यो एक्सेल सिट पनि हामीले प्रमाणित गरेर पठाइसकेका छौँ। समग्र त दुईटै पुल नभए पनि एउटा पुल यो वर्ष बनाउन सुरु हुन्छ, हाम्रो प्रयत्न दुईटै सुरु गर्ने भन्ने छ।
2: कृषि क्षेत्रमा चाहिँ के कस्ता कामहरू भए, पशुपालन र कृषि अलिकति समग्र जोडेर भन्ने हो भने कृषिमा अलिकति सुधार भएका कुराहरू, पहल प्रयत्न गरिएका कुराहरू के छन् रहेछ?
4: कृषिमा चाहिँ तपाईँको के भने जुन निर्वाहमुखी परम्परागत शैलीको जुन हाम्रो किसानहरूको एउटा बानी जस्तो थियो त्यो कुरालाई परिवर्तन गर्नु निर्णय कुरा हो। त्यसमा पहिलो कुरा त कृषिमा जागरण पैदा गर्नुपर्छ, त्यो जागरण पैदा गर्ने काम हामीले गरेका छौँ त्यो विभिन्न माध्यमबाट, जस्तै सुन्तला खेतीलाई जोनको रूपमा हामीले यहाँ स्थापित गर्यौँ, सम्पर्कदारले पनि यहाँ आएको छ। मलाई लाग्छ वर्षको 2 करोड़ भन्दा बढी अनुदान भित्रेको छ यो सडान्न नगरपालिका जुन कार्यक्रमले, त्यो धेरै प्रयत्न गरेर मैले चाहिँ के भने सम्बन्धी सम्पर्क मिटिङ बैठक गरेर चाहिँ प्रधानमन्त्री कृषि आधुनिकीकरण थियो, अहिले राष्ट्रिय कृषि आधुनिकीकरण छ बनेको छ परिवर्तन भएर, अब त्यहाँ शून्य जस्तो थियो सडान्न नगरपालिका, तर अहिले 13 वटा वडामा त्यस्तो कार्यक्रम भइरहेको छ। यही वर्ष पनि त्यो धेरैवटा कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। भने सुन्तलामा एउटा व्यापक चाहिँ विस्तारको वातावरण बनाइएको छ कि सुन्तला खेतीबाट हामीले धेरै आमदानी गर्न सकिन्छ भन्ने कुराको जागरण पैदा गरी त्यो जागरणले हजारौँ बिरुवा विस्तार भएको छ। तपाईँ देख्नुहुन्छ के एउटाहरू आजको 5 वर्ष पछाडि जंगल जस्तो हुँदैछ, यस्तो 11 नम्बर वडा, 10 नम्बर वडा, 8 नम्बर वडा जुन ढङ्गले विस्तार भएको छ, 2 नम्बर वडा त्यसै गरी 6 नम्बर, 4 नम्बर यी एउटाहरूमा त्यो हिसाबले चाहिँ किसानहरू जागरूक भएर चाहिँ अगाडि
2: लाग्नु
4: भएको छ। त्यो एउटा ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ, किनभने पहिला धेरै किसानहरू त्योतिर अलिकति उत्साहित नबनिरहेको अवस्थामा त्यो प्रयत्न हामीले गर्यौँ। त्यसै गरी अब कफी पुरा गरेछ मेरो सपनाहरूको चाहिँ कफी यहाँ तपाईँको लगभग 5,000 हेक्टरमा कफी हुन्छ भन्ने एउटा सर्वेक्षण छ। त्यो कफी चाहिँ फेरि स्पेसल्ली चाहिँ धेरै राम्रो कफी उत्पादन हुन्छ यहाँ, र मैले राष्ट्रिय योजना आयोगमा गएर चाहिँ एउटा ठुलो कार्यक्रम पनि पारेँ, त्यो भनेको लगभग चाहिँ तपाईँको 3 करोड़ जतिको कार्यक्रम हो जुन अहिले चालु अवस्थामा छ। यसको चाहिँ के भनेदेखि कम्तीमा पनि 5 वर्षभित्रमा 5 लाख बिरुवा हुर्काउने सपना हो। त्यसले चाहिँ के भनेदेखि कम्तीमा पनि मान्छेहरूले 2,000 मान्छेले रोजगारी प्राप्त गर्छ यो नगरपालिकामा कफीबाट मात्रै, कफीबाट मात्रै। त्यो यस्तो खालको एउटा ऊर्जा चाहिँ जागरण चाहिँ पहिला हामीले गरेका छौँ र सपोर्ट पनि गरेका छौँ, जस्तै एमजीगणको सपोर्ट गरेका छौँ, मिनी फिलरहरू चाहिँ वितरण गरिएको छ, त्यसै गरी बिरुवा वितरण गर्ने कार्यक्रम छ, मलहरू त्यसपछि स्प्रे मेसिनहरू अरू आवश्यक पर्ने जति पनि कुराहरू छन् त्यो
2: किसानको कुरामा पनि सहयोग गरिएको छ, यान्त्रिकीकरणलाई पनि
4: ध्यान दिएको छ। त्यसले चाहिँ सबै भाइलाई काम दियो, सुन्तलालाई पनि काम दियो, कफीलाई पनि काम दियो,
2: कृषि जुनमा पनि लागिरहेको थियो त्यसमा काम दिने अवस्थाको यान्त्रिकीकरणहरू
4: भयो।
2: शिक्षाको चाहिँ अलिकति ठुलो इतिहास बोकेको पालिका पनि हो, यो शिक्षा क्षेत्रमा चाहिँ के सुधारहरू भए?
4: यस्तो छ, यो शिक्षाको चाहिँ के भने नि तपाईँको यो अरू कृषिहरू अरू चिज सडकको पूर्वाधारका कुराहरू भयो, यो चाहिँ के भने भौतिक पूर्वाधार चाहिँ एउटा ठाउँ देखिन्छ तर शिक्षाको कुरा चाहिँ गुणस्तरको कुरा देखिँदैन। भौतिक पूर्वाधारमा हामीले धेरै गराएका छौँ, यो पनि हामीले मलाई लाग्छ के भने यहाँ कुनै बाहिरी संस्थाहरू थिएन शिक्षामा सहयोग गर्ने। मैले धेरै खोजी गरेँ, युडब्ल्युएस नेपालले धेरै काम गरेको रहेछ बाहिर जिल्लाहरूमा, त्यहाँको कन्ट्री डाइरेक्टरसँग भेट भयो, भेट गरियो, गरिसकेपछि हाम्रो चाहिँ उहाँसँग भेट भइसकेपछि उहाँलाई मेरो कुराकानी भएपछि मेरो यो खालको हाम्रो शिक्षालाई यसो गर्ने भिजन छ भनेर मैले उहाँलाई प्रस्ताव गरिसकेँ कि उहाँले त्यो कुरालाई स्वीकार गर्नु। भोजपुरको कार्यक्रम पारियो, भोजपुरको पनि पहिला सदनमा पारियो, त्यसले गर्दाखेरि हामीले 14 विद्यालयहरूमा त युडब्ल्युएससँग मिलेर हामीले शैक्षिक गुणस्तरको कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ भने 5 विद्यालय भवन जुन अपाङ्ग मैत्री बाल मैत्री होइन पूर्ण रूपले नयाँ भवन निर्माण भइसकेको छ, एउटा बन्दैछ फेरि अर्को तुरन्त बन्दैछ भने यसरी तपाईँको शिक्षामा गुणस्तर कायम गर्नको लागि पनि हामीले साथी शिक्षक कार्यक्रम पनि ल्यायौँ। नगरपालिकाबाट विद्यालयमा जाने प्रचलन नै थिएन जस्तो थियो, शिक्षा शाखामा हाम्रो 2 कर्मचारी, 2 कर्मचारीले हिजो अफिसियल काम नल्याउने, त्यसपछि साथी शिक्षक कार्यक्रम ल्याएर साथी शिक्षक 2 स्पेसल्ली गुणस्तर अभिवृद्धिको लागि उहाँहरूलाई प्रत्येक स्कुल पठाइयो, त्यो पनि महिनै पछि पठाइयो। उहाँ गइसकेपछि के हो भने त्यहाँ आमा समूहहरू गठन गरियो, आमा समूहलाई सक्रिय गरायौं, अभिभावक सङ्घलाई सक्रिय गरायौं, व्यवस्थापन समितिलाई सक्रिय गरायौं, शिक्षकहरूमा देखिएको समस्याहरू के हुन् त्यो पहिचान गर्यौं, अन्त शिक्षकहरूलाई पनि त्यो कुरामा चाहिँ के भने हामीले इम्पावरमेन्ट गर्यौं, उहाँहरूको क्षमता विकासको काम पनि हामीले गरिरहेका छौँ, जस्तै ट्रेनिङहरू हामीले सञ्चालन गरिरहेका छौँ, विभिन्न खालको चाहिँ अन्तर्क्रियाहरू पनि हामीले गरिरहेका छौँ र योजनाहरू पनि हामीले बनाएर त्यो दिइराखेका छौँ। त्यसले गर्दाखेरि विद्यार्थीहरूको गुणस्तरमा केही अभिवृद्धि सुरु भएको छ। तर यो त के रहेछ भने अहिले 1 लाखभन्दाको विद्यार्थी 2 त पुग्यो, अब उसको खास रिजल्ट देखिन्छ कहिले भन्दा 10 लाग्छ, माध्यमिक गर्ने 10 लाग्छ, त्यो समयसम्ममा त्यो धेरै काम हुन्छ भन्ने लाग्छ। फेरि मैले भनौँ न हामीले भनौँ न 2 कार्यक्रम ठुल्ठुलो पारेको छु यसको लागि, एउटा नवप्रवर्तनको कार्यक्रम जुन 5 विद्यालयमा सञ्चालन हुँदैछ, यो लगभग 60-65 लाखको एक कार्यक्रम छ 5 विद्यालयको लागि, खास गरेर आइटीसँग जोडेर नवप्रवर्तनको काम हामी गर्दैछौँ भनेदेखि 1,77,00,000 रुपियाँ चाहिँ विद्यालयहरूको आइसिडी र गुणस्तर अभिवृद्धिमा फेरि पनि हामीले विश्वसन्दन मार्फत चाहिँ पूर्वोत्तर भारत पास गरिसकेका छौँ भने 2 कार्यक्रम चाहिँ यो वर्ष भरदेखि सुरु हुँदैछ, एउटा त सुरु नै भइसक्यो भनेदेखि अब अर्को हामी आगामी आगोबाट सुरु गर्छौँ। त्यसले पनि मलाई लाग्छ आवश्यक पर्ने विद्यालय स्तरमा आवश्यक पर्ने तालिम के हो, समस्या के हो, आइसिडीलाई आवश्यक पर्ने सामग्री के हुन्, त्यो सामग्री मात्रै भएर हुँदो रहेछ, त्यो चलाउन सक्ने तालिम पनि दिनुपर्दो
2: रहेछ,
4: सफ्टवेयर पनि उसले गर्न सक्नु पर्यो, हार्डवेयर अहिले कयौं चाहिँ तपाईँको एउटा माविको पूर्व व्यवस्थापन समितिको अध्यक्षले भन्नुहुन्थ्यो, उहाँको बेला 50,000 चाहिँ कम्प्युटर ल्याउनु लागि गरे, अहिले त कम्प्युटर एउटा पनि चलाएको छ,
2: चलाउने मान्छे
4: प्रयोग गर्ने मान्छे पनि छैन, जान्ने मान्छे पनि छैन भने ल्याब सञ्चालन गरिएको छैन, हामी ल्याबहरू भन्नुहोस् स्कुलमा, अनि ल्याबहरू मार्फत पनि कम्प्युटरमा अलिकति प्राथमिकता दिन्छौँ। यो हिसाबले सङ्ग्रहमा के दिन्छ भने हाम्रो फोकस चाहिँ गुणस्तरमा बढी छ, भौतिक पूर्वाधार पर्याप्तै छ, अलिक पुरानो भवन होला, त्यसलाई मर्म सम्मान गर्नुपर्ने होला, त्यो समुदायले पनि गर्नुहुन्छ हामी नै गर्छौँ, तर राम्रो भवन छ, सबै चाहिँ भौतिक पूर्वाधारले परिपूर्ण छ र पनि विद्यालयको पढाइ राम्रो भएको छैन नि त, भवनले मात्रै राम्रो हुँदो रहेछ नि, त्यस कारण त्यो सुधार गर्ने कुरामा चाहिँ हाम्रो फोकस छ। त्यसमा हामीले चाहिँ शिक्षक अभिभावक सङ्घ विद्यालय व्यवस्थापन समिति र आमा समूह सबैले परिचालन गरेर हामीले सुरु गरेको छ, त्यो
2: शिक्षा सुधारको लागि निरन्तर प्रयास
4: भइरहेको छ,
2: स्वास्थ्य गतिविधि अथवा स्वास्थ्यको विकास नगर हस्पिटल सञ्चालनको कुरासम्म पनि छ, स्वास्थ्यमा ठ्याक्कै भएका र उपलब्धि भएका कुराहरू चाहिँ के छन् मेरो सर स्वास्थ्य क्षेत्रमा?
4: स्वास्थ्यमा भौतिक पूर्वाधार त पाउने हामी धेरै उपलब्धि गरेका छौँ, जस्तै अब 4 स्वास्थ्य भवन छ, यो वर्ष सम्पन्न हुँदैछ, त्यसपछि हामीले यो नगरपालिकामा नगर हस्पिटल थिएन, हस्पिटलै थिएन, एउटा भएको पिएचसी पनि धराप अवस्थामा थियो भने एउटा चाहिँ भारतीय राजदूतावास बनाइदिएको भवन मलाई लाग्छ हस्तान्तरण भएको पनि धेरै वर्ष त्यो गोदाम जस्तो भएर बसिरहेको थियो। त्यही स्थानमा हामीले त्यसलाई सम्पूर्ण रूपले नगर हस्पिटल सञ्चालनको लागि व्यवस्थापन गर्यौँ र एक वर्ष हुँदैछ नगर हस्पिटल सुरु भएको, आँखाको हस्पिटल पनि छ र त्यो हिसाबले दाँतको पनि हामी ल्याउँदैछौँ भने के भने यसलाई स्तर उन्नति गरेर हामी चाहिँ राम्रो हस्पिटल बनाउन अगाडि बढेका छौँ। किनभने हिजो के हुने बित्तिकै ती भोसी जानुपर्थ्यो, ती चाहिँ सातबारी जानुपर्थ्यो, जनतालाई के भनेदेखि बेडै राखेर उपचार गर्ने व्यवस्था थिएन। अब अहिले हामी बेडै राखेर उपचार गर्न सक्छौँ किन डक्टर राखेको छ, अरू पर्याप्त चाहिँ हाम्रा ल्याएका सामग्रीहरू आएका छन्, झन् 80-90 प्रकारको टेस्ट हामीले गर्न सक्छौँ, बिमाको सुविधा हामीले उपलब्ध गराएका छौँ भने यो हिसाबले स्वास्थ्यमा पनि धेरै फोकस हाम्रो छ, ध्यान छ र काम पनि भएको छ। अब त्यसमा औषधिको आपूर्तिको लागि हामीले एकदमै सचेततापूर्वक ध्यान दिएका छौँ, मैले भन्ने पनि गर्छु स्वास्थ्य शाखालाई र तलबाट इन्चार्जहरूले स्वास्थ्य सेवाको इन्चार्जहरूले गुनासो गर्नुहुन्थ्यो हामीलाई समयमा औषधि आएन, समयमा औषधि आएन भन्नुहुन्थ्यो। मैले भने समयमा औषधि नआउनुपर्ने कारण के, रकम हामीले छुट्याएका छौँ, तपाईँहरूले माग गर्नुहुन्न या त लिन आउनुहुन्न या त शाखाले दिँदैन, के हो त समस्या त हुनु पऱ्यो नि त, तपाईँले डाइरेक्ट भन्नुहोस्, तपाईँले समस्या समाधान भएन मेयर रूपमा डाइरेक्ट भन्नुहोस्, तर औषधि भएन भन्न चाहिँ पाउनुहुन्न तपाईँले,
2: जनताले औषधि सेवाग्राही औषधि
4: पाउनु पर्छ, यदि त्यो भन्नुभयो भने तपाईँ कारवाही गर्नुहुन्छ। हामीले के भने पर्याप्त औषधि खरिद प्रक्रियामा गरेका छौँ, पैसा पनि छुट्याएका छौँ, किन हुन्छ त अब अभाव चाहिँ कसरी हुन्छ त, त्यो बिचमै छैन, व्यवस्थापन नै कमजोरी भएर नि अभाव हुन्छ, त्यो अभाव हुनुको कारण त हामी होइन नि त भनेर मैले बताइदा उनीहरूको स्थायी बैठकमा यो कुरा भनिदिएको छु र अहिलेसम्म गुनासो आएको छैन,
2: त्यसो सुधारको बाटोमा नै गयो होला,
4: सुधारको बाटोमा नै गयो, त्यो फेरि यस्तो पनि गरियो औषधि कोटेसनबाट नगरौँ इबिडी गरिदिउँ भने हामीले इबिटबाट खरिद गर्ने, जस्तै अब मसला अन्तको कुरा गर्नुहोस् त्यो इबिटबाट गरिरहेछौँ, औषधि खरिद इबिडिङबाटै गरिरहेछौँ, हरेक कुरा इबिडिङबाट गरौँ, ट्रान्सपरेन्सी दिउँ, वर्षक कोटेसनबाट काम नगरौँ, कोटेसनबाट काम गर्दाखेरि त्यो पारदर्शी विवाद पनि देखिन्छ, तर यसपालि चाहिँ हामीले कोटेसनबाट पनि काम गर्नु पर्यो, किन गर्नु पर्यो भनेदेखि कहीँ पैसा परेको छ उभौँ त भन्दै भन्दैन गरिदिनुहोस् न भन्दा पनि गर्नुहुन्न उहाँहरू
2: त्यो भौतिकका कामहरू
4: कामहरू, किनभने त्यो चाहिँ किन त भन्दाखेरि इरान र यो अमेरिकाको युद्धको कारणले भएको बिक्री बढ्यो, अब बढिसकेपछि
2: उपभोक्ता गर्न नमान्ने
4: नमान्ने हामीले बजेट समाज के अरे मूल्य समाधान गर्न नसक्यौँ, त्यो कारणले गर्दाखेरि यसपालि केही चाहिँ हामीले फकाएर पनि भनेर पनि गराउनु पर्यो, नत्र अघिल्लो 3 वर्षको यदि डाटा हेर्नुहुन्छ भने एकदमै नमिजल मात्रै हामीले नगरी नहुने काम मात्रै कोटेसन
2: कम मात्रामा चाहिँ कोटेसनबाट काम गराएको छ, खानेपानीले मानिसहरू बसाइ सर्ने अवस्थासम्मको पनि थियो, अहिले चाहिँ खानेपानीको अवस्था कस्तो छ, खानेपानीको खानेपानी सुधारको लागि नगरपालिकाले के कामहरू गरिरहेका छन्, कस्तो अवस्था छ, 2 ठुला ठुला आयोजनाहरू छ त्यसको अवस्था के छ?
4: एउटा उता चाहिँ लम्बु खोला खानेपानी आयोजना सडान्त नगरपालिका 9, 10, 11, 12 हकमा हामी अन्तिम अवस्थामा छौँ, भनेको लगभग लगभग यो आर्थिक वर्षमा 1400 घर दुरीमा एक घर एक भाडाको दरले खानेपानी सम्पन्न हुन्छ, त्यहाँको उपभोक्ता समिति त्यहाँको जनताहरू सक्रिय छन् र टाइमली काम उहाँले सम्पन्न गरिदिनु भएको छ। यता लम्बु खोला स्याङ खोला खानेपानी आयोजनाको उपभोक्ता समितिको काम त्यति सन्तोषजनक भइरहेको छैन, यहाँको वातावरण त्यति राम्रो देखिरहेको छैन, तपाईँले देख्नुभयो नि साधारण सभा भयो, साधारण सभामा पनि धेरै हङ्गामा भएको हामीले सुन्यौँ भने जनसहभागिता जुटाउने कुरामा पनि समस्या, जग्गाको विवाद मिलाउने कुरामा पनि यहाँ धेरै समस्या आइरहेको छ, त्यसमा उपभोक्ता समिति चाहिँ अलिकति सक्रियतापूर्वक लागिदियोस् र स्थानीय जनप्रतिनिधि पनि चासोको साथ लागिदियोस् भन्ने मेरो कामना हो। यदि त्यो भएन भने उपभोक्ता समितिबाट गर्ने कामहरू ठप्प हुन्छ, ठप्प भइसकेपछि परिणाम देखिँदैन। नत्र पनि हेर्नुहोस् त, अधिकांश ट्याङ्की बनिसकेको छ, पाइप पनि आइसकेको छ,
2: ट्याङ्कीको पानी पनि जम्मा भयो,
4: ट्याङ्कीमा पानी लटेर बाहिर गइरहेको छ। त्यो व्यवस्थापन चाहिँ कसले गर्ने?
2: ट्याङ्कीबाट लानुपर्ने पानी लगाएको छैन,
4: लगाएको छैन हेर्नु होइन। टेक्निकल्ली डिफेक्ट हो भने त्यो नगरपालिकाको जिम्माको कुरा हो, पैसाको अभाव हो भने नगरपालिकाको जिम्माको कुरा भयो। पैसा हामी रिलिज गर्छौँ, पैसा दिन्छौँ, काम गर्नुहोस्, छिटो गर्नुहोस्, राम्रो गर्नुहोस् भन्दाखेरि पनि यसको सुनवाई राम्रोसँग भइरहेको चाहिँ छैन। यहाँ अर्को समस्या पनि छ, तपाईँले यही बताइहाल्छु। यहाँको पहिलाको यो खरे खरे भन्नुहुँदो छ होइन, केरुनी पानी खाने पानी आइजनाको हालत हेर्नुहोस्, त्यहाँ निकै करोड पैसा खर्च भयो, ट्याङ्की बन्यो, पानी समूहमा धारा बनेको छ, तर कोही त्यसलाई उपभोक्ता समिति कहाँ सुतिरहेछ, कहाँ निगाइरहेछ, अब त्यसको कुनै संरक्षण छैन। त्यो चाहिँ भनेको प्रदेश सरकारको टोटल्ली लगानीको हो। अब हामीले हस्तक्षेप गर्न पनि मिल्दैन, हेर्नु तीन वर्ष 33 लाख रुपियाँ पैसा आयो, 3 वर्ष फ्रिज गरे, उपभोक्ता समिति होइन काम भएन। कयौं पटक मैले उहाँहरूले त्यो संस्था दर्ता पनि गर्नुभएको रहेछ, वडा नम्बर 4 को वडा आयुक्तलाई भनेर संस्था दर्ता गरिदियो, यो भोलि ठुलो लफडामा खस्छ भनेर मुहान दर्ता पनि सम्पन्न भयो। काम गर्छु काम गर्छु भन्दा पनि यहाँ त लखाले नि भइरहेको छ, यसलाई सुधार गर्नुपर्ने अवस्थामा छ। यहाँ त खानेपानीको दिनमा त तपाईँको नि खाप्यो छ,
2: माथि अर्को
4: एकमाथि अर्को छ, यहाँ लोकल मूलहरू एउटा छ,
2: त्यो प्रशस्त त्यही चलिरहेको छ,
4: त्यसपछि खरे छ, त्यस मूल्यमा पनि छ, अनि अभाव देखाइन्छ तर काम
2: गरियो। सानो खाने पानी हामीले भन्दा पनि यो ठुलो जुन लघु खोला सानो खोला खाने पानी आयोजना छ नि, यसको चाहिँ यो सम्पन्न भइसकेपछि कति उपभोक्ताहरूले खाने पानी
4: 2200
2: घर दिनुहरूले
4: यो खाने पानी उपभोग गर्नुहुन्छ र पानी पनि पर्याप्त छ।
2: अहिलेसम्म
4: कतिसँग चाहिँ भएको रहेछ भने मैले दोष दिन्न कसैलाई, तिमीले अगाडि के भयो भनेर, त्यो अब धेरै कुराहरू अज्ञानताले पनि हुनसक्छ, नियम नबुझेर पनि हुनसक्छ, कार्यको गल्ती पनि हुनसक्छ। ठुलो खस्तै थियो यो पनि, हेर्दा मुहान दर्ता थिएन, मुहान दर्ता नगरिकन कुनै पनि खाने पनि आज लगानी गर्न पाइँदैन, यो तपाईँ हामीले बुझेकै कुरा हो नि त। तर हिलोको खोला साम खोला खाने पानीको मुहान दर्ता रहेन रहेछ, मै आइसकेपछि किमानवासीहरूलाई पनि अनेक तरिकाले चाहिँ उहाँसँग छलफल गरेर बैठक बसेर तपाईँहरूले यो दर्ता गर्न दिनुहोस् भनिसकेपछि उहाँले सहज रूपमा दर्ता मुहान दर्ता गर्नुभयो, दिनुभयो, दर्ता भयो, दर्ता अनुसार समिति बनेको छ। अब यति हो चाहिँ कानुनी रूपमा हामी झन्झटमा फस्दैनौँ, अब भने व्यवस्थापकीय पक्ष मात्रै हो। अब व्यवस्थापकीय पक्षको लागि पनि मुहानमा केही समस्या छैन, मैले अनेक किसिमले उहाँहरूको मागलाई मैले चाहिँ किमालुङको बासीको मागहरूलाई सम्बोधन गरेको छ, उहाँहरूबाट ठुलो समस्या छैन, तर उहाँहरूकोबाट एउटा समस्या छ, हाम्रो हामीले हाम्रो छाक कटाएर पानी दियौँ, त्यो डुङ्गा बजारमा किन पानी पखायो भने मैले के भन्नु लु भन्नु, उपभोक्ता समितिले भन्नु सक्ने हुँदैन, जाहिज कुरा हो नि त किमालुङको साथीहरूको, वडाको 8 को साथीहरूको कुरा हो नि त, हामीले अलैँची हाल्न छोडेर खानेपानी दियौँ, त्यो दुङ्गा बजारमा पखाउनलाई ज्या हो, अब यहाँ चासो छैन कसैलाई, भनेदेखि नगरपालिकाले त आफैले त कार्यजन कार्यान्वयन गर् के अरे आफै गएर त्यहाँ कार्यान्वयन हालेन नि त, कि त ठेका लगाउँछ, कि त उपभोक्ता समितिलाई दिन्छ, कि समूहलाई दिन्छ होइन, उपभोक्ता समिति दह्रो छ बनाइदिएको छ, अब काम एकदम सुस्त भइरहेछ, यो दुःख लाग्दो कुरा यहाँ छ। अब यसलाई सुधार गर्नु छ, अब बोयामा पनि खाने पनि राम्रै सञ्चालन भइरहेछ, यसलाई 3 नम्बर तपाईँको 2 नम्बरमा पनि खाने पनि साना टुक्रो योजनाहरू अगाडि बढ़िरहेको छ, तर 1 नम्बरमा समस्या छ, 1 नम्बरमा प्रदेशको बजेट पनि पारियो, तर मुहानको विवादले योजना पोल्यासो हो, अब नयाँ योजना त्यहाँ ल्याउन सक्ने व्यवस्था छैन, त्यो वडा नम्बर 1 पनि सिल कट्टा रहेछ, आफ्नो भूगोलमा पानी छैन, उहाँले कि 3 नम्बर ल्याउनु पर्छ कि 2 नम्बरमा ल्याउनु पर्छ, 2 नम्बरमा पहिले ल्याइसकेछ, फेरि थप दिनेवाला छैन, तीन नम्बरकोले तपाईँको मुहानै दिएन भएर त्यो लगभग निकै करोडको योजना त्यो कोल्याप्स हुने स्थितिमा पुग्यो। र यो वर्ष अस्ति म विभाग पनि गर्थेँ त्यही ठुलोकानी खाने बेलालाई विस्तार गर्ने, त्यसलाई मर्मसम्मार गर्ने र विस्तार गर्ने भन्ने हिसाबले योजना यसपालि बजेट परेको छ। यो वर्ष धेरै काम हुने अवस्था देखिन्छ।
2: समग्रमा सडानन्द नगरपालिका खाने पानीको अवस्था सुधार उन्मुख छ,
4: सन्तोषजनक छ, तर उपभोक्ताले व्यवस्थित हुनु पर्यो, उपभोक्ताले राम्रो व्यवस्थापन गर्नु पर्यो र उपभोक्ताहरू सक्रिय हुनुपर्छ। नत्र भने पैसा खनाएर मात्रै एकपटक खानेपानी झारदिने बित्तिकै त्यो निरन्तर खानेपानी चल्दैन, हेर्नु त्यो चल्ने बन्द हुने कहीँ पनि। त्यसको लागि स्थानीय जनताको चासो र उपभोक्ता समितिको सक्रियता, त्यसमा हामीले गर्ने सहयोग हामी गर्छौँ।
2: अब तपाईँले देख्नुभएको निर्वाचनताका व्यक्त गर्नुभएको प्रतिबद्धता साथै देख्नुभएका सपना योजनाहरू गर्न बाँकी चाहिँ के रहेका छन्, त्यो पुरा हुने अवस्था छ कि छैन, कस्तो छ?
4: योजना चाहिँ हकमा चाहिँ के भने प्रतिबद्धता गरेको भन्दा अलिक बढी नै गरेका छौँ। भौतिक पूर्वाधारमा चाहिँ चाहे सडकमा होस् होइन, चाहे त्यो खानेपानीमा होस्, चाहे चाहिँ स्वास्थ्यमा होस्, चाहे शिक्षामा होस्, चाहे चाहिँ भवनहरूमा होस् होइन, हामीले अलिक अगाडि नै छौँ त्यो विषयमा चाहिँ। तर पनि धेरै एमबिसिएसको साथ हामी लागेका छौँ। जस्तै अब भोजीडुङ्गाको सडक छिटो हुन्छ भन्ने हामीलाई विश्वास थियो, त्यो चाहिँ विविध कारण हाम्रो कारणले होइन, जग्गा विवादले होइन, स्थानीय सहयोग नगरेर होइन, त्यही तपाईँको निर्माण व्यवसायीको कारणले गर्दाखेरि
2: ठेकेदार पक्षबाट
4: चाहिँ तपाईँको
2: त्यो काम
4: सुस्त गतिमा भएकोले त्यो अहिले हेर्दाखेरि लगाले नै छ। त्यो कुरामा सिडीसँग मिटिङ बस्यो, डिभिजनसँग मिटिङ, गुर्वागार कार्यालयसँग मिटिङ बस्यो, कमिटमेन्ट गराइयो। फेरि पनि इरान युद्ध, इरान अमेरिका युद्ध अनि पानी परेकै भन्ने बहानामा काम भने हिजो पनि म त्यहाँ गएर आएको। कम्तीमा ग्राभल चाहिँ 4-5 किलोमिटर गरौँ भनेर त्यहाँ क्वारीको लागि पनि व्यवस्थापन गरेर अस्ति हिजो आएको छु। त्यति भए पनि गऱ्यो भने अलिकति देखिन्छ भन्ने हो। र यसपालि तिनवटा ओभरसी योजना पनि हामीले पारेका छौँ। एउटा तपाईँको फालिजोबाट तुर्के 3-7-8 किलोमिटर खण्ड छ, त्यो बाँकी छ तुर्के बलसँग पुग्नलाई, त्यहाँ चाहिँ 6 करोड बहुवर्षीय स्वीकृत भएको छ। त्यसै गरी भोसु डुङ्गाको लक्ष्मी धारादेखि 4 किलोमिटर, त्यो पनि यसपालि 99 करोडको बजेट स्वीकृत भएको छ। भने त्यसै गरी कार्तिकीदेखि कुलुङ जानेर एउटा त्यो पनि स्वीकृत भएको छ। त्यसमा अब काम पनि हामीले पनि यसपालि धेरै चाहिँ गरेका छौँ। र ठुल्ठुलो योजनाहरूको पनि यहाँ चाहिँ त्यो बहुवर्षीयहरू पनि स्वीकृत त्यो प्रोसेसमा अगाडि बढेको छ।
2: भौतिक पूर्वाधारको क्षेत्रमा
4: धेरै अगाडि बढ्छ, त्यो योजना पनि हुँदाखेरि धेरै हामी अगाडि जान्छौँ।

0: स्थिरता चाहिँ भइसकेको छ भने भोजपुरबाट सतीघाटसम्मको एउटा चाहिँ रुट चाहिँ सडक पिच स्ट्यान्डर्ड पिचमा भइसकेपछि अब हाम्रो चाहिँ महत्वपूर्ण बाटो भनेको चाहिँ दिङ्ला सत्तल बिहिबारे गाह्रा यो सडकलाई पनि हामीले राम्रो बजेट छ यो पनि बहुवर्षीय नै भन्दा हुन्छ यो वर्ष लगभग सवा दुई करोडको योजना छ त्यहाँ एवं तरिकाले दिङ्ला चिरुबटे ल्याङ हुँदै नेपाल डाँडा कोदाकाले को लागि पनि लगभग 2 करोड बजेट यसपालि पनि छ अघिल्लो वर्षको त तपाईँले थाहै छ खेतालाई अब कारवाही गर्नुपर्ने स्थितिमा छ उनले लगभग 1.72 करोड योजनामा 10 लाखको पनि काम गरेको छैन उनले हाम्रो पैसा त्यही 1.5 करोडभन्दा बढी पैसा फिर्त गराउँदैछ अनेकौँ कोसिस गर्दा पनि ऊ भागेको भागेको गरेर आएन भने यो दुईवटा सडकहरू र यो उत्तर दक्षिणको सडक यो भनेको घाडा भनेको हेलिङसम्म भोजपुर नगरपालिकाको सिमानादेखि त्यो तपाईँको दिङ्ला हुँदै सिलगढीबाट कुदाकालेसम्मको यो लामो जुन सडक छ यो धेरै काम यो वर्ष सम्पन्न हुन्छ
1: सरानन्दको धेरै वडाहरूसँग
0: कनेक्सनको
1: बाटो पनि त्यसले बनाउँछ
0: र अर्को भनेको भोजपुरबाट तपाईँको सातबारी जाने सतीघाटको बाटोको पनि तपाईँको पुरा भइसकेपछि यसरी दुईवटा नगर बाटो राम्रो गरेपछि अरू सहायक बाटाहरू त हामी सजिलै त्यही अगाडि बढाउन सक्छौँ किन खालिदो बाटोबाट तुर्कीको त्यही लगभग ती सम्पन्न भएको छ त्यही भाग 20 किलोमिटरको भाग भने हामीले सालमाग हुँदै आतारीबाट अलिक जाने कात्री जाने बाटो पनि हामी एकदमै राम्रो ढङ्गले स्थानान्तरित गरिएको छ अर्को समस्या भनेको चाहिँ हाम्रो बाल्लादेखिबाट आम्बटे हुँदै नेपाल आउने सडक हाम्रो प्राथमिकतामा त्यो छ त्यो चाहिँ अलिक स्थानान्तरित गर्न सकिएको छैन त्यसलाई यो वर्ष हामी स्थानान्तरित गर्ने
1: बाँकी रहेका कामहरू
0: त्यो तिन छ मुख्य फोकस गर्ने कामहरू त्यो छ अर्को भनेको चाहिँ सबभन्दा स्रोत भएर पनि समस्याग्रस्त भनेको लघु खोला श्याम खोला खाने पानी नै हो
1: पुरा गर्न नसकिएको त्यसलाई पूर्ण रूपमा चाहिँ खरान गर्न सकिएको
0: पुरा गर्न सकिन्छ स्रोत पनि छ तर तपाईँको व्यवस्थापकीय कमजोरीको कारणले गर्दाखेरि
1: पूर्ण
0: त दिन सकिएन यो स्थानीय समस्या हो अब स्थानीय समस्या समाधान गर्नको लागि चाहिँ स्थानीय उपभोक्ताहरू सक्रिय हुनुपर्छ भने चाहिँ मेरो मान्यता हो किनभने दीर्घकालीन रूपमा चाहिँ यसलाई अगाडि बढाउनको लागि किनभने हिजोको विभिन्न संस्थान कम्पनीले खानेपानी सञ्चालन गर्थ्यो त पहिले ठुल्ठुला महानगरपालिका नै उपभोक्ता समितिले खानेपानी चलाइरहेको छ उपमहानगरपालिका हेर्नु इत्यादि
1: उपभोक्ता
0: समिति खादबारी उपभोक्ता समितिले उपभोक्ता समिति त्यस कारण उपभोक्ता समितिले यो सक्रिय नभइदिएको कारणले गर्दाखेरि यो लम्बु खोला श्याम खोला खानेपानीमा निकै समस्या छ तथापि यसलाई व्यवस्थापन गरेर यो वर्ष पुरा गर्ने लक्ष्यमा हामी छौँ नगरपालिका आफैले बजेट विनियोजन गरेछ मैले पढेसम्म माग गरेको थिएँ त्यहाँबाट पनि 20 लाख बजेट विनियोजन भएको छ फेरि पनि मन्त्रीलाई भनेको छु अलिकति थप दिनुपर्छ होला उहाँले हुन्छ पनि भन्नुभएको छ होइन र अन्य कुराहरूमा त धेरै हाम्रो स्रोत अनुसार भनौँ न जनताको अपेक्षा माग चाहना त कच्चा छ सबै पाटो बाटो जस्तो छ कालो पत्रै
1: भन्ने
0: छ त्यो त इम्पोसिबल कुरा हो नगरपालिकाको
1: स्रोत साधन छ त्यसले चाहिँ गर्न सक्ने काम गरिएको छ
0: अब मान्छेहरूलाई भ्रम नि के हुँदो रहेछ भने नगरपालिकाको बजेट घोषणा गरे 91 करोड हेर्नुहोस् 91 करोडको विकास चाहिँ कहाँ गयो भनेर मान्छेले खोजी गर्नुहुन्छ कि त्यो तपाईँहरूले पनि अलिकति गरिदिनुपर्ने कुरा यसो हिसाब गरेको 37 करोड जति त सशस्त्रको शिक्षा र स्वास्थ्यको तलबमा जान्छ हेर्नु
1: त्यो त आयो भन्दा आयो भन्ने
0: आयो भन्ने आयो तलबमा 37 करोड 14 करोड चाहिँ तपाईँको यो ज्येष्ठ नागरिक भत्तामा
1: सामाजिक सुरक्षा भत्ता
0: 51 करोड भयो चालु खर्च नगरपालिका कर्मचारी पाल्नु पर्यो हेर्नुहोस् तपाईँको 135 जना त इसिडी र कार्य सहयोगी छ कार्य सहयोगबाट 150 जना हुन्छ तिनीहरूलाई हामीले तलबको व्यवस्था चाहिँ आधाभन्दा बढी गर्नु परिरहेको छ त्यसपछि हामीले लगभग 2300 जना हामीले निजी शिक्षकहरूको व्यवस्थामा

0: दुई करोड़ भन्दा बढी, 2 करोड 13 लाख जान्छ सबै गर्दाखेरि तपाईँको लगभग 51 र 19 करोडले झन्डै झन् कति 70 करोड भन्दा बढी बजेट चाहिँ हामीले चालु तल भत्ता आदि त्यहाँ गर्छौँ हाम्रो कति रह्यो लगभग 20-21 करोड भयो हो त्यो 20-21 करोडले त्यो हामीले विकास गर्नु छ यहाँ अब 91 करोडको हिसाब त्यो लगाएपछि त हिसाब त मिलेन नि त त्यस्तो पनि एउटा भ्रम चाहिँ हुँदो रहेछ क्या बाहिर यो पनि हामीले तिर्न सकिरहेका छैनौँ बजेट चाहिँ सबै विकासको लागि मात्र आएको हुन्छ पुँजीगतको लागि मात्र आएको हुन्छ भन्ने साथी भन्ने हो भने त लगभग सबै वडाको चालु सालु सबै चाहिँ जोड्ने हो भनेदेखि त हाम्रो लगभग 20-21% मात्रै पुँजीगत खर्च त 90-21 भनेको त लगभग 18-19 करोड हो 18-19 करोडले हामीले विकास गर्नु छ
1: 80%
0: तल वृद्धिको त्यो पनि हामीले बढाउनु पर्यो तर सङ्घले पैसा बढाएर दिएन सङ्घले पैसा बढाइदिएको भएदेखि त हाम्रो भार चाहिँ कम हुन्थ्यो अलिकति विकासमा लाउन सकिन्थ्यो त्यस कारण विकासको चाहिँ कुरा चाहिँ के भने संहिताको मोडेलमा भएन क्या केन्द्रले पैसा झप्पै राखिहाल्ने प्रदेशले स्थानलाई
1: दिने अनि बढी चाहना यहाँनिर
0: यहाँ ठोकिने सबै समस्या त यहीँ ठोकिन्छ यस्तो छ त्यो भएकोले अब सामाजिक विकासको क्षेत्रमा पनि हामीले गर्न सक्ने कोसिस त गरेका छौँ तर के भने सामाजिक विकासमा मान्छेको ध्यान छैन लगनशीलता छैन त्यसको लागि चाहिँ के भनेदेखि हामीले इम्पावरमेन्ट गर्ने उनीहरूलाई लबिङ गर्ने उनीहरूलाई ट्रेनिङ गर्ने क्षमता डेभलपमेन्ट गर्ने कुराहरू हुन्छन् त्यो कुराहरूमा हामीले सहयोग त गरिरहेका छौँ तर देशकै पोलिटिक्सले पनि त्यसलाई निर्धारण गर्दो रहेछ समाज विकासलाई एकजना हाम्रो पूर्व मन्त्रीले भन्नुहुन्थ्यो मलाई उहाँ धेरै हामीलाई धेरै ज्येष्ठ नै हुनुहुन्छ होइन हेर सुरेन्द्र यो पुल सडक आदि इत्यादि मात्रै बनाएर विकास हुन्छ भनेर नसोच्नु पहिलो कुरा समाज सुधार्नुपर्छ समाज सुधार्नुभयो सबै नागरिक बनाउनुभयो भने त्यो विकास काम लाग्ने हुन्छ न त्यो विकासको कुनै अर्थ छैन भन्नुहुन्थ्यो त्यो लगभग 2 वर्ष अगाडि यही वर्ष तदेखि खालि एक दिनमै त कति नष्ट हुँदो रहेछ मान्छे चाहिँ तपाईँको सभ्य नहुँदा के हुँदो रहेछ भन्ने कुराको उदाहरण त भदौ 23-24 देखिरहेको आफ्नै सम्पत्ति नष्ट गरियो नि त
1: अब हामीले विकास गतिविधिका कुरादेखि लिएर समाज सुधारदेखि धेरै कुराहरू गऱ्यौँ र बाँकी रहेका प्रतिबद्धता अथवा बाँकी रहेका कामहरूको विषयमा पनि चर्चा गर्यौँ अन्त्यमा चाहिँ के भन्न चाहनुहुन्छ अब यो कार्यकालको अन्तिम समयमा पनि हुनुहुन्छ
0: यसमा हामीले एउटा कुरामा त म के खुसी लाग्छ भने जे जे योजनाहरू हामीले बनायौँ जस्तो जस्तो खालको हामीले कार्यान्वयनमा गयौँ नगरपालिकाको जनताहरूले हामीलाई ठूलो साथ चाहिँ दिनुभएको छ त्यसको लागि चाहिँ म धेरै आभार व्यक्त गर्न चाहन्छु उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने ठुल्ठुला हामीले चाहिँ के भनेदेखि समस्याहरू भोग्नु परेन किन हामी मलाई लाग्छ सबैले हामीले जे जति छ समानुपातिक ढङ्गले नै विकास गरिएछ भन्ने सन्तुष्टि छ मलाई चाहिँ त्यो पल्लो चाहिँ कोदाकाउले होस् या पल्लो चाहिँ बोया होस् किमालुङ होस् फेरि फेरिमा भएको त्यही समुदायले पनि हामीप्रति यस्तो ठुलो गुनासो चाहिँ गर्नुभएको छैन कि हामीलाई अन्याय गरौँ हामीलाई चाहिँ पाखा लगाइयो भन्ने वातावरण चाहिँ आएन यो नै सबभन्दा सन्तुष्टिको कुरा हो भन्ने लाग्छ फेरि पनि मलाई आह्वान गर्न चाहन्छु कि यस्तो काममा हामी जुटेर अगाडि बढौँ मैले त भनेको छु र हाम्रो टिमले नै भनेको छ नगरपालिकाको कि आलोचना बाहिर नगर्नुहोस् आलोचना गर्नु छ विरोध गर्नु छ डाइरेक्ट फेस टु फेस गर्नुहोस् हामी सोध्नेछौँ हामीले कमजोरी गरेका छौँ हाम्रो कारणले काहीँ बिग्रिरहेको छ भने डाइरेक्ट नै मेयरलाई भन्दा के बिग्रियो डाइरेक्ट उपमेयरलाई भन्दा के बिग्रियो वडा अध्यक्षलाई भन्दा के बिग्रियो त भनेर त्यो कुरा त हामीले डाइरेक्ट ठाउँमा आह्वान पनि गरेका छौँ त्यो किसिमको उहाँले ऊ पनि गरिरहनु भएको छ सपोर्ट पनि गर्नुभएको छ र मलाई लाग्छ हामीले हाम्रो नगरपालिकालाई समृद्ध बनाउनको लागि जुन जग बसाएको छौँ नि हामी त्यो जगलाई टेकेर अगाडि बढ्ने हो भनेदेखि प्रचुर सम्भावना देख्छु म चाहिँ हेर्नुहोस् अलैँची खेतीमा सम्भावना हेर्नुहोस् त्यसको लागि चाहिने भनेको अहिले के त प्रविधि र सडकै हो। त्यसपछि सुन्तला खेतीको कुरा गर्नुहोस्, त्यसलाई चाहिने भने के प्रविधि र सडकै हो। त्यस पछाडि अहिले कफीको कुरा गरिरहेछौँ, त्यसको लागि प्रविधि र सडक हो। र हाम्रो यहाँ त अझ के भने खुसीको कुरा त रुद्राक्षको लगा रुद्राक्षमा व्यक्तिगत रूपमा लगानी गर्नुभएको छ किसानहरूले,
1: धेरै ठुलो ठुलो
0: ठुलो ठुलो लगानी गर्नुभएको छ। त्यो एकदमै राम्रो र त्यो सम्भावना छ। यिनै कृषि पेसाबाटै पनि सडान्त नगरपालिकाले वार्षिक 10 अरब कमाउनुपर्छ भन्ने हो, अरू कहीँ जानु पर्दैन। जस्तै उखुमा जाउँ, उखुमा तपाईँको 23, 11, 12, 4, 5, 1 उखु खेती विस्तार गरेन भने 1 अरब त यहाँ उखुबाट जान्छ, सक्खरबाट आउँछ। 1 अरबभन्दा बढी त अहिले अलैँचीबाट लिइरहेछ। तपाईँ रुद्राक्षको हिसाब त तपाईँ हामीले छैन, त्यो 100 अरबभन्दा माथि छ। सुन्तला नै 100 अरबभन्दा माथि बनाउनु सकिन्छ हेर्नु भने, यस्तो सम्भावना छ कि त्यसको जग हामीले बनाएको छौँ, त्यसबाट मान्छेहरू जागरण उत्पन्न भएको छ, त्यसलाई निरन्तर रूपले अगाडि हामीले पनि त्यसलाई निरन्तर खेल्नुपर्छ र जनताको सहभागिता पनि उत्साहजनक हुनुपर्छ। त्यति भयो भनेदेखि यो नगरपालिकालाई हामी सटेमाथि उठाउन सक्छौँ, यहाँको जीविक उपार्जन धेरै राम्रो बनाउन हामी सक्छौँ भन्ने कुरा पनि म राख्न चाहन्छु। र समग्रमा सम्पूर्ण सहयोग गर्नुहुने हाम्रा चाहिँ जातीय निकाय नागरिकहरू, यहाँका दलहरू, राजनीतिक दलहरू जसले धेरै सपोर्ट गर्नुभएको छ, कुनै पनि दलको साथीहरूले अहिलेसम्म हामी प्रतिको दृष्टिकोणमा त्यस्तो धेरै नकारात्मक ढंगले उहाँहरूले हामीलाई केही हेर्नु भएको छैन। किनभने हामी भेट हुन्छ, कुराकानी गर्छौँ, छलफल हुन्छ, हामीलाई उहाँले सुझाव दिनुहुन्छ, त्यो आधारमा हामीले चाहिँ आफ्नो एजेन्डाहरू बनाउँछौँ, त्यो पनि सहयोग हो नि त। त्यही हिसाबले पनि अगाडि बढेको हुनाले उहाँहरूको पनि ठूलो योगदान छ, यो निरन्तर भइरहोस् भन्ने म चाहिँ के भनेदेखि एउटा शुभकामना व्यक्त गर्न चाहन्छु। र समग्रमा हामीले अब जनअपेक्षा अनुसार काम गरेका छौँ, गर्छौँ भन्ने हाम्रो प्रतिबद्धता छ।
1: हस् मेरो सर, यो कार्यक्रममा समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद मोहनजी, यो पनि तपाईँको एउटा हामीलाई नै अवसर हो, यसरी भेट हुँदै कुराकानी गरौँ।
1: हस् धन्यवाद
0: पनि।
2: दर्शक तथा श्रोता, यससँगै आजको कार्यक्रम यही समाप्त हुन्छ। आगामी अंकमा थप गतिविधि र विकास योजना सहित पुनः भेट हुनेछौ। तबसम्मका लागि सहकर्मी मोहन तामाङ र मेघराज तामाङसँगै म नवीन कला पनि विदा हुन्छु। नमस्कार।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: रेडियो सङ्घको सभा 95.5 मेगाहर्ज
1: रेडियो सङ्घको सभाको
2: भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
3: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो।
4: उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै छैन छलफल गर्छौँ
3: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
5: युक्रेनी राजधानी कियेभमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियेभ र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्र मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ़ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलंकाको एउटा कारागारमा 2 दिनसम्म चलेको दंगामा कम्तीमा 25 जनाको मृत्यु भएको छ भने 100 जना भन्दा बढ़ी घाइते भएका छन्। ती दंगाहरू नेगम्बो कारागारमा भएको झडपपछि शुरू भएका थिए। एकजना कैदीले लागु औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। यूईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। यूईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्,
6: यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ।
5: उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टा भन्दा बढ़ी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनेभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
3: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
7: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
3: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
8: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीड़मा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
3: त्यस्तै काँग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णाली सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
9: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्मानीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्रार्थना दामेर ठूला गफ हान्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
3: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यस बाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौ।
10: अब फेरि भोलि आउनु भयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै यो भोलि आए पनि हुन्छ भनेको छैनौ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ, भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी रिटर्न गर्छौ, दिन्छौ मिल्नेसम्मलाई।
11: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
10: यसो अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडामा लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
11: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
10: अब भर्खर भर्खरै निस्किनु भएको छ, हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोडेको परिवार पनि सबै गइसक्नु भएको छ, 10-15 परिवार चाहिँ खरिपाटीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
11: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
10: त्यो कुरा पनि हामीले आज छलफल गर्यौं, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ शिर सरसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौ, त्यो अति विपन्न शारीरिक अशक्तता भएका अपाङ्ग प्यारालाइसिस भएका एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकछिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्मलाई उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने राखिराख्नु भनेको छ। हामीलाई अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई। यस्तो बर्खामा बाहिर जाउँ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजेको त्यो पनि होइन।
11: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
10: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता, कार्य गर्ने शैली पनि छिन हुँदै जाने भएको हुनाले अब सबै धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ। उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खेल छलफल गर्छौँ।
11: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउ न त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन्, यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
10: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या। एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले एकचोटि प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुक्क नपार्नुहोस् भनेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको छौँ। अब उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दुई दिन बस्नुलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छु।
11: खानाको पनि व्यवस्था हुन्छ।
10: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देश हुन्छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै ग गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
11: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियेभमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियेभ र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियेभतर्फ प्रहार गरेका 23 वटा बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
5: युक्रेनी वायुसेनाका अनुसार रूसलाई कियेभसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ़ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 वटा क्षेप्यास्त्र र 351 वटा ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियेभका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
11: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
12: This channel at present. Details of all our services are at bbcworldservice.com.

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: र उत्कृष्ट बन्छ सधैँभरि नियोली नियोली क्वालिटी लिभिङ
1: हामी गृहिणीको नम्बर वन चोइस हर्बल रिच राइस
0: आयामी गरौं।

0: ए बा तिमी छिर्छौ क्या कति केटी हेरिया
1: नगरा यो गीत हेऱ्यो कि आनन्द आउँछ यही गीत सुनाइ सुनाइ त्यसले आमालाई उडाइदिएँ मैले
0: सुरु भए छत्रो लाभिस्टरी
1: नगरा तैँले एउटा केटी उडाउन सकिस्
0: जोइन हो र ब्याटरी हालेर भुरेर उडाउने केटीको घरमा कति टाढा छ बिचमै बास बाँच्नु पर्ने छ डिस्टेन्सको कारणले ल एउटा साइकल किन्दै हुन्छ म चढाइ चाहिँ हान्छु
1: साइकल किने बुहारी ल्याउन सक्छ किन्दै एउटा साइकल

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नम्बर 2083 साल असार 23 गते मंगलबार असार कृष्ण पक्ष सप्तमी सन् 2026 7 जुलाई नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
3: बागभण्डा नबिल्दारा सुपामा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनमा अलमल, संसदमा प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग, एक वर्षमा 151 कानून बनाउन प्रस्ताव, संविधानसँग बाँझियो संसद नियमावली, तंग्रिएन अर्थतन्त्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको बागलुङ नगरमा उत्पादनसँग जोड्न एक बोर्ड सहायकको नोट शीर्षकको शुभ समाचार।
1: बागलुङ नगरपालिकाले खाली जमीनलाई उत्पादनमा लगाउन एक बोट सहायकको नोट कार्यक्रम ल्याएको छ। बागलुङ नगरपालिकाको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम बुधबार 19 नगरसभामा प्रस्तुत गर्दै नगर प्रमुख वसन्त कुमार श्रेष्ठले पर्यावरणको रक्षा गर्दै बाँझो जमीनलाई हराभरा बनाउन र किसानलाई सिधै उत्पादनसँग जोड्न आगामी आर्थिक वर्षमा पर्यावरण मैत्री नव प्रवर्तन नीतिका रूपमा एक बोट सहयको नोट कार्यक्रम ल्याएको बताए। यो नीति अन्तर्गत बागलुङ नगरपालिकाभित्रका बाँझा र खाली जमीनमा फलफूल, कफी, टिमुर वा बहुमूल्य जड़ीबुटीका बिरूवा रोपी संरक्षण गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रति जीवित बोट बराबर पहिलो वर्ष 100 रूपैयाँ सिधै अनुदान दिने उनले बताए। यो कार्यक्रम अन्तर्गत पहिलो वर्ष 100 रूपैयाँ, दोस्रो वर्ष बोट जोगाउन सफल भएमा 75 रूपैयाँ, तेस्रो वर्ष 50 रूपैयाँ र चौथो वर्ष 25 रूपैयाँ सिधै अनुदान उपलब्ध गराइने नीति नगरपालिकाको छ। कृषि वनको अवधारणामा आधारित यो कार्यक्रमले गाउँघरमा बढ़दै गएको बसाई सराई र बाँझो जमीनको चुनौती रोक्ने र किसानको श्रमको सम्मान हुने बागलुङ नगरपालिकाले विश्वास लिएको छ। यही कार्यक्रम मार्फत किसानलाई आत्मनिर्भरता र दीर्घकालीन आर्थिक समृद्धिको बाटोमा डोर्याउन सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले बताए। नगरपालिकाले उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधार वर्षका रूपमा आगामी वर्षको नीति कार्यक्रम ल्याएको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: अब

0: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सत्तारूढ़ रासोपाको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति रवि लामिछानेले 12 असारमा भरतपुरमा शपथ लिए काठमाडौँ फर्किएर कार्यभार सम्हाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई उनले 17 असारमा केन्द्रीय कार्यालय घण्टीघरमा शपथ गराए तर मनोनयनमा भागभण्डा मिल्न नसक्दा केन्द्रीय समिति र पदाधिकारी अझै अपूर्ण छ जबकि महाधिवेशन स्थलमै मनोनितको टुंगो लगाएर सामूहिक तस्विर खिच्नेसम्मको योजना तय थियो रासोपाका सभापति र 99 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भए उनीहरू निर्वाचित भएको घोषणा रासोपा केन्द्रीय निर्वाचन आयोगले 12 असारमा चितवनमै गरेको थियो रासोपाको विधान अनुसार

0: नलाग्दा शाहपक्षले नाम दिन सकेको छैन। कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान छ। तर सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने व्यवस्था रहेको छ। बागभण्डा नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्तिको स्रोतको खोजी भएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिनको शुरूआत प्रधानमन्त्री बालेन्द्र शाह र आफूबाट गर्न चुनौती दिनुभएको हो। सरकारको 100 दिनको कार्यकाल समीक्षा गर्दै आङदेम्बेले भन्नुभयो, हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रणमा हो। सम्माननीय प्रधानमन्त्रीज्यूको म सम्मानपूर्वक नामै लिन्छु र भन्छु, सम्पत्ति छानबिनको शुरूआत म विपक्षी नेता भीष्मराज आङदेम्बे र प्रधानमन्त्री बालेन्द्र शाहबाट होस्। पाँच थरको उल्लाबुङ स्थित 3 घरे सिलौटी र फुङसिङको पोखरीको छानबिन होस्। प्रधानमन्त्रीजीको झण्डै 200 तोला सुनको पनि छानबिन होस्। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा गम्भीर बन्न सरकारलाई रूलिङ गर्नुभएको हो। यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत विशेषतालाई नचलाउन चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संविधान संशोधनका विषयमा भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै अहिले संविधान संशोधनका नाममा संहिता खारिज गर्न खोजेको आरोप समेत लगाउनुभयो। यसैबीच विपक्षी दल नेकपा एमाले बालेन्द्र नेतृत्वको वर्तमान सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाएको छ। कंग्रेस संसदीय दलका नेता आङदेम्बेले संशोधनका नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेड़खानी स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। नेता आङदेम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो रहेको तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो रहेको बताउनुभयो। आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको टिप्पणी समेत गर्नुभएको थियो। संसदमा प्रधानमन्त्रीको सम्पत्ति छानबिन माग, आङदेम्बेको प्रश्न, झण्डै 200 तोला सुनको स्रोत के शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: संविधानत संविधान संशोधनका लागि संघीय संसदका दुवै सदनको छुट्टा छुट्टै 2/3 बहुमत चाहिन्छ। तर यससँग बाजिने गरी प्रतिनिधि सभा नियमावली 2083 बनेको दावी विपक्षी दलहरूले गर्दै आएका छन्। 17 जेठ 2083 विपक्षीहरूको नाराबाजीका बीच प्रतिनिधि सभा नियमावली पारित भएको थियो। उक्त नियमावलीको उपनियम 11 संविधान संशोधनसँग सम्बन्धित विषय रहेको छ। सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद निलम्बन नहुने गरी विशेषाधिकारको प्रावधान पनि विवाद रहेको छ। नियमावलीको नियम 259 नियमावली लागू हुने सम्बन्धी प्रावधान रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानसँग बाजिएको प्रतिनिधि सभा नियमावलीका प्रावधान उपर अदालती व्याख्या खोज्दै आएको छ। संविधान संशोधनमा राष्ट्रिय सभाको मत सभामुखले गन्ने अधिकार, सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद पद निलम्बन नहुने प्रावधान, विधायकी प्रक्रियामा राष्ट्रिय सभाको अधिकार खुम्च्याउने प्रयास लगायतका प्रावधानमा प्रश्न उठेका छन्। प्रतिनिधि सभालाई आफ्नो सभामा भएको मत गर्ने अधिकार रहेको छ भने यसको नेतृत्व सभामुखले गर्ने हो। तर संविधान संशोधनको हकमा सभामुखले राष्ट्रिय सभामा व्यक्त भएको मत समेत गर्न पाउने भनिएपछि यसबारे संवैधानिक रूपमा प्रश्न उठेको छ। संविधानसँग बाजियो संसद नियमावली खोजिँदै अदालती व्याख्या शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
1: एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले माग अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाएका हुन्। यसलाई प्राथमिकता क्रम निर्धारण गरेर असारभित्रै संघीय संसदमा पेश

0: गर्ने कानून मन्त्रालयको तयारी छ। कानून मन्त्रालयका सहसचिव मानबहादुर अरियालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानूनका लागि होइनन्। सूचीमा अधिकांश पुराना ऐन संशोधनका छन्। केही नयाँ विधेयक बनाउनु पर्ने देखिएको छ। उनले भने विधायन ऐनको दफा तीनमा नेपाल सरकारको नीति तथा कार्यक्रम बजेट आवधिक योजना र क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सृजित दायित्व समेतका आधारमा सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठभित्र विधेयकको प्राथमिकता क्रम खुलाई कानून मन्त्रालयमा पठाउनु पर्नेछ भनिएको छ। यही व्यवस्था अनुसार सूची मागिएको थियो। यस्तै दफा तीन दुईमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नुपर्ने र दफा तीनमा वार्षिक कार्यतालिका असार मसान्तभित्र संघीय संसदमा पठाउनु पर्ने उल्लेख छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: सरकारले गठन गरेको संविधान संशोधन भज पत्र कार्यदल 2082 असार मसान्तभित्र प्रतिवेदन बुझाउने भने पनि विपक्षी सात दलले असहमति जनाएका छन्। भज पत्रको मोडल प्रति नै असहमति जनाउँदै पुराना दलहरूले आगामी बैठकमा सहभागी नहुने लिखित जानकारी गराएका हुन्। प्रधानमन्त्री बालिन्द शाह बालिन्दका प्रमुख राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दललाई समेत सदस्यका रूपमा राखिएको छ। कांग्रेसले शुरूवाती आफ्नो प्रतिनिधि पठाएको थिएन भने एमाले शुरूआती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको हो। सोमबार नेपाली कम्युनिष्ट पार्टी रोसपा जसपा राजमो सहित चार दलले लिखित असहमति जनाएको नेकपा नेता देव गुरूङले बताएका छन्। त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहस पत्रमा सहभागी नहुने बताएको छ। त्यस्तै कांग्रेसले संविधान संशोधनबारे सरकारले धारणा सार्वजनिक नगरेको भन्दै कार्यदलमा प्रतिनिधि नपठाउने बताएको छ। कांग्रेसको उपसभापति तथा पार्टीकी तर्फबाट गठित संविधान संशोधनका लागि सुझाव समितिकी संयोजक पुष्पा भूषालले भनिन् संविधान संशोधनका लागि पार्टीका तर्फबाट हामीले सुझाव संकलन गरिरहेका छौं। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि आफै सार्वजनिक गर्नेछौ। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि सार्वजनिक गरी सरकारी कार्यदललाई सुझाव दिनुको औचित्य नरहेको उनको भनाई थियो भने संविधान रक्षा गर्ने अंग सरकारले नै संविधानका सबै दफा र धाराको व्याख्या गर्न खोज्दा कुरा नमिलेको हुनाले छलफलमा सहभागी नहुने लिखित जानकारी गराएको देव गुरूङले बताएका छन्। सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै कांग्रेस एमाले सहित सात दल असन्तुष्ट छन्। कार्यदलमा पनि नबस्ने उनीहरूको अडान रहेको छ। अड्कियो संविधान संशोधन बहस पत्र शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
0: तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तंग्रिन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सात क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको र अर्थतन्त्र तंग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास कार्तिक मंगिर र पुषको तुलनामा तेस्रो त्रैमास माघ फागुन र चैतमा कृषि उत्पादनमूलक बसोबास तथा खाना सूचना तथा संचार वित्तीय तथा बीमा शिक्षा र अन्य गरी अर्थतन्त्रका सात क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको देखाएको छ। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर 0.58% छ। गत वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धिदर 0.92% थियो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा मुलुकको आर्थिक वृद्धिदर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। उक्त अवधिमा विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन तथा ऋण प्रवाह निर्जीवन बीमा शुल्क संकलन व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धिदर गत वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गत वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धिदर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखाए पनि अर्थतन्त्र कता जाँदैछ भन्ने संकेत दिने उनीहरूको भनाई छ।